एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि। समय बेला दिउँसोको ठीक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौ यो आधुनिक गीत।

यहाँले सुन्नुभयो सोनाम तामाङको आवाजलाई, शब्द थियो सञ्जीव थापाको, अनि संगीत प्रदीप छेत्रीको, र अब पालो भएको छ लोकगीतको। गुन्जनी आवाज सुदीप वाइबाको, शब्द शरण राईको छ भने संगीत रहेको छ गणेश कुमार घिसिङको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। भौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनु भएको छ। सिङ्गापुर ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको फाइनलमा आज सात्विक साईराज रङ्क रेड्डी र चिराग शेट्टीको भारतीय जोडीले इन्डोनेसियाका जोडीसित प्रतिस्पर्धा गर्नेछन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको भीषण गर्मीमा अत्यधिक सावधानी अपनाउन र सरकारी निर्देशनहरू पालन गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीमा प्रसारित आफ्नो मन की बात कार्यक्रममा उहाँले मानिसहरूलाई घरबाट बाहिर निस्कनु अघि पर्याप्त पानी पिउन र घामबाट बाँच्ने उपायहरू अप्नाउने सल्लाह दिनुभएको छ। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन लस्सी तथा शर्बतहरू पिउने सल्लाह दिनुभएको छ। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई प्रतिबिम्बित गर्न साथै पुस्ताहरूको अनुभव समावेश गर्दछ भनी बताउनुभयो।
2: हमारे यहाँ गर्मी से लड़ने का तरीका भारत के अलग अलग क्षेत्रों की परंपरा का हिस्सा है और इसमें एक भारत श्रेष्ठ भारत की भावना की झलक भी मिलती है। और एक बात जरूर ध्यान रखिएगा, इनमें से ज्यादातर चीजें हमारी अपनी रसोई से निकली है। आप भी गर्मी के दौरान देसी पेयजलों का खूब आनंद लीजिए।
1: प्रधानमन्त्रीले काशीको लङ्गडा, महाराष्ट्रको अल्फन्सो, गुजरातको केसर र पश्चिम बङ्गालको हिमसागरको बारेमा चर्चा गर्नुहुँदै हरेक क्षेत्रको आँपको स्वाद र सुगन्ध अद्वितीय हुने बताउनुभयो। श्री मोदीले आँपले विश्व बजारमा सफलतापूर्वक प्रवेश गरेको र देशको कृषि अर्थव्यवस्थाको लागि यसको ठूलो महत्व रहेको बताउनुभयो।
2: महाराष्ट्र र कोकणका हापुस, अल्फन्सो, गुजरातका केसर, यो त आम्रसकी जान है। उत्तर प्रदेश का दशहरी और मेरी काशी का लंगड़ा, बिहार का जरदालू, चौसा, मालदा, हर नाम के साथ लोगों की यादें जुड़ी हुई हैं। दक्षिण भारत जाइए तो बंगनपल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगाल का हिमसागर, उड़ीसा और आंध्र प्रदेश का सुवर्णरेखा, यानी जगह बदलती है, आम का रूप रंग और उसका स्वाद भी बदल जाता है। और साथियों, आम की ये यात्रा अब गांव से ग्लोबल मार्केट तक भी पहुंच रही है।
1: प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको आफ्नो हालैको भ्रमणलाई उल्लेख गर्नुहुँदै डच सरकारले चोलकालीन ताम्र पट्टिकाहरू भारतलाई फिर्ता गरेको बताउनुभयो। यस विकासले विश्वभरिका तामिल समुदायमा ठूलो उत्साह उत्पन्न भएको उहाँले बताउनुभयो। उहाँले यी ताम्र पट्टिकाहरूले चोल साम्राज्यको समुद्री पराक्रम र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसितको यसको ऐतिहासिक सम्बन्धको प्रमाणको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको पुष्टि गर्नुभयो। उहाँले ज्ञान भारतम अभियान अन्तर्गत छत्तीसगढको मल्हारमा 3 दुर्लभ ताम्र पट्टिकाहरू फेला परेको बताउनुभयो। प्रधानमन्त्रीले झारखण्डको राजधानी राँचीमा आयोजित राष्ट्रिय वरिष्ठ एथलेटिक्स महासंघ प्रतियोगिताको बारेमा बोल्नुहुँदै यस कार्यक्रममा लगभग 800 खेलाडीले भाग लिएको बताउनुभयो। श्री मोदीले गुरिन्दर वीर सिंह, विशाल टीके, तेजस्विन शंकर, देव मीना र कुलदीप कुमारलाई 4 राष्ट्रिय रेकर्ड तोडेकोमा बधाई दिनुभयो। उहाँले 100 मिटर स्प्रिन्टमा नयाँ कीर्तिमान कायम गर्ने गुरविन्दर वीर सिंह र अनिमेष

0: हुजुरसित पनि बात गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, खगोल विज्ञानले देशको हरेक पुस्तामा जिज्ञासा जगाएको छ। उहाँले उल्लेख गरे कि खगोल विज्ञानको क्षेत्र देशभरि द्रुत गतिमा लोकप्रिय हुँदै गइरहेको छ। श्री मोदीले युवाहरूलाई खगोल विज्ञान क्लबहरूमा सामेल हुन र बिदाको समयमा तारा मण्डलहरूको भ्रमण गर्ने आग्रह पनि गर्नुभयो।
1: राजकोट के बिग बैंग एस्ट्रोनॉमी क्लब ने गिर के जंगलों से लेकर कच्छ के रण तक अनेक एस्ट्रोनॉमी इवेंट्स आयोजित किए। ज्योतिर्विद्या परिसंस्था भी एस्ट्रोनॉमी के सबसे पुराने संस्थानों में से एक है। यहाँ ऑब्जर्वेशनल फैसिलिटीज के साथ साथ बुक्स लाइब्रेरी और टेलीस्कोप लाइब्रेरी की सुविधा भी है। मैं आईसेक का भी जिक्र करना चाहूंगा। यह एक स्टूडेंट लेड नेशन वाइड नेटवर्क है जो एस्ट्रोनॉमी और एस्ट्रोफिजिक्स क्लब को आपस में जोड़ता है। साथियों, अपनी हॉबी के लिए समय निकालना और लगातार कुछ नया सीखते रहना बहुत जरूरी है।
0: प्रधानमन्त्रीले उत्तर प्रदेशमा नहरबाट गंगा डल्फिन उद्धार गरिएको भिडियोको पनि उल्लेख गर्नुभयो। उहाँले यस उद्धार कार्यमा नमामि गंगे अभियान अन्तर्गत स्थापित भारतको पहिलो गंगा डल्फिन उद्धार एम्बुलेन्सले निर्वाह गरेको निर्णायक भूमिकालाई प्रकाश पार्नुभयो। श्री मोदीले भन्नुभयो, गंगा डल्फिनको संरक्षणले नदीको जैविक विविधता र यसको अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ। प्रधानमन्त्रीले केरलममा निशुल्क स्विमिङ क्लब चलाउने अलुवाका साजी वाला शेरिलको प्रयासको पनि प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले उत्तर प्रदेशको बस्तीका आकाश गुप्तको पनि उल्लेख गर्नुभयो, जसले आफ्ना साथीहरूसित मिलेर गाउँको मनोरमा नदी सफा गर्नुभएको थियो। श्री मोदीले गोवाका एक सेवानिवृत्त शिक्षक बालकृष्ण अय्याको कथा पनि साझा गर्नुभयो, जसले मड्डी टोलप क्षेत्रमा पानीको संकट समाधान गर्न काम गर्न थालेका छन्। प्रधानमन्त्रीले तमिलनाडुको नागर कोयलमा 15 विद्यालय सञ्चालन गर्ने शिक्षिका गिरिजा अम्माको प्रशंसा गर्नुभयो, जसले मन की बातबाट प्रेरित भएर देशका सिपाहीहरूको लागि योगदान गर्ने संकल्प गर्नुभयो। गिरिजा अम्माले आफ्ना विद्यार्थीहरूलाई बहादुर सिपाहीहरूको लागि दैनिक 1 रुपियाँ दान गर्न अपील गर्नुभयो र त्यसपछि लगभग 40 लाख रुपियाँ जम्मा भएको रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। श्री मोदीले चेन्नईको पहिलो हिन्दू विद्यालयको बारेमा उल्लेख गर्नुभयो। यस विद्यालयले गत वर्ष आफ्नो 50 वार्षिक उत्सव मनाएको थियो। उहाँले भन्नुभयो, यस विद्यालय सञ्जालले देशको शैक्षिक र सांस्कृतिक सम्पदाको प्रवर्धनमा प्रशंसनीय भूमिका निर्वाह गरेको छ।
1: साथियों, गिरिजा अम्मा जी करीब 15 स्कूल चलाती हैं। इनमें चेन्नई का जय गोपाल गरोड़िया हिंदू विद्यालय बहुत प्रमुख है। उनकी देशभक्ति की भावना हर भारतवासी को प्रेरित करने वाली है। उन्होंने मन की बात से प्रेरणा लेकर देश के अनेक सैनिकों के लिए योगदान का संकल्प लिया। पिछले वर्ष ही चेन्नई के पहले हिंदू विद्यालय ने अपने 50 वर्ष पूरे किए हैं। देश की शिक्षा और सांस्कृतिक गौरव को आगे बढ़ाने में स्कूल नेटवर्क की भूमिका बहुत प्रशंसनीय है।
0: श्री मोदीले नागरिकहरूलाई आफ्नो समुदायमा समाजको भलाइको लागि निरन्तर काम गर्नेहरूलाई पहिचान गर्न र आफै पनि असल काममा सक्रिय रूपमा संलग्न हुने अपील पनि गर्नुभएको छ। नवनियुक्त रक्षा प्रमुख सीडीएस लेफ्टिनेन्ट जेनरल एनएस राजा सुब्रमणिले नवप्रवर्तन समावेश गरिएकोले सैन्य क्षमताको विकासलाई तीव्र बनाएको बताउनु भएको छ। उहाँले सशस्त्र बल, उद्योग, शिक्षा, स्टार्टअप र अनुसन्धान पारिस्थितिक प्रणाली बीचको तालमेलले आधुनिकीकरणलाई गति दिने बताउनुभयो। जेनरल सुब्रमणिले भन्नुभयो कि सशस्त्र बलहरूले सञ्चालनलाई सफल निष्कर्षमा पुर्याउन निरन्तर आफ्नो व्यावसायिक क्षमता र दक्षता प्रदर्शन गरेका छन् र राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
3: हर घर सूर्य घर।
0: अब रहल समाचार। एडमिरल कृष्ण स्वामीनाथनले आज 27 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। उहाँले एडमिरल दिनेश के त्रिपाठीको स्थान लिनुभएको छ। एडमिरल स्वामीनाथनले चुनौतीपूर्ण जटिल र अनिश्चित वातावरणलाई ध्यानमा राख्दै नौसेना सक्रिय रूपमा तैनात रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नौसेनाको आधुनिकीकरण भइरहेको छ र यसमा अत्याधुनिक लडाई क्षमताहरू ल्याइनेछ। यस अवसरमा निवर्तमान नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठीले राष्ट्रको नौसेना नेतृत्व गर्नु आफ्नो लागि सम्मानको कुरा रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाको विद्यमान परिस्थिति बीचमा भारतीय नौसेनाको प्रतिबद्धता र व्यावसायिकता अटल रहेको उल्लेख पनि गर्नुभयो। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले यस महिनाको 29 तारिक देशभरिका 15,000 घरहरूमा सौर्य प्यानल जडान गरिएको घोषणा गर्नुभएको छ। यो पीएम सूर्य घर निशुल्क बिजुली योजना अन्तर्गत एकै दिनमा सबैभन्दा धेरै सौर्य प्यानल जडान गरिएको रेकर्ड हो। महाराष्ट्रमा सबैभन्दा धेरै प्यानल जडान गरिएको थियो, जसले गर्दा यो गुजरातपछि देशको दोस्रो राज्य बनेको छ जहाँ 6 लाख भन्दा बढी घरमा सौर्य प्यानल जडान गरिएको छ। रक्षा सचिव राजेश कुमार सिंहले आज सिङ्गापुरमा आईआईएसएस साङ्ग्रिला डायलगको क्रममा न्युजिल्यान्डका रक्षा मन्त्री क्रिस पेङ्क तथा सिङ्गापुरका रक्षा मन्त्री चानचुङसित भेट गर्नुभयो। रक्षा मन्त्रालयले यी भेटवार्ताहरू मुख्यत द्विपक्षीय रक्षा सम्बन्धलाई सुदृढ पार्ने, समुद्री सहयोग बढाउने, सूचना आदान प्रदानका लागि संयन्त्रहरू सुधार गर्ने र सुरक्षित, स्थिर र समावेशी हिन्द प्रशान्त क्षेत्रको लागि साझा प्रतिबद्धता दोहोऱ्याउने कुरामा केन्द्रित रहेको बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसित परमाणु सम्झौतामा पुग्ने नजिक पुगेको बताउनु भएको छ। यद्यपि उहाँले वार्ता असफल भएमा सैन्य कार्यवाहीको विकल्प खुला रहेको चेतावनी पनि दिनुभयो। एउटा निजी न्यूज च्यानलसित कुराकानी गर्दै श्री ट्रम्पले इरानलाई कहिल्यै पनि परमाणु हतियार विकास गर्न अनुमति नदिने दावी गर्नुभयो। उहाँले इरानले यो शर्तमा सहमति जनाएको दावी गर्नुभयो। श्री ट्रम्पले अमेरिकाको सैन्य कार्यवाहीको कारण इरानको स्थिति कमजोर भएको बताउनुभयो। उहाँले सम्झौताको निष्कर्षमा पुगेपछि हर्मुज जलडमरू तुरन्तै खोलिने दावी पनि गर्नुभयो। पश्चिम बंगालका राज्यपाल आरएन रविले भारत बंगलादेशको खुला सीमा राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताउनुभयो। उहाँले पूर्वोत्तरलाई देशको शेष भागसित जोड्ने चिकन नेकलाई सशक्त बनाउनमाथि बल दिनुभयो। श्री रवि आज सिलगढ़ीमा पत्रकारहरूका लागि आयोजित नारद सम्मान समारोहमा भाग लिनका लागि बागडोगरा पुग्नुभएको थियो। उहाँले पर्याप्त बार नलगाएको कारण भारत बंगलादेश सीमाको एक संवेदनशील भाग असुरक्षित बनिरहेको बताउनुभयो। श्री रविले भन्नुभयो, क्षेत्रमा जनसांख्यिकी परिवर्तनको कारण चिकन नेक गलियारा पनि असुरक्षित बनेको छ। राज्यपालले भन्नुभयो, पश्चिम बंगालमा भारत बंगलादेश सीमाको लगभग 300 किलोमिटर भागमा बार लगाउन सकिएको छैन। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि भएको आक्रमणको सम्बन्धमा पुलिसले 6 जना मानिसलाई पक्राउ गरेको छ। रिपोर्ट अनुसार पक्राउ परेका पूर्व तृणमूल विधायक लवली मैत्रका नजिकका सहयोगी हुन्। उनीहरूलाई आज बरैपुर अदालतमा पेश गरिनेछ। विश्व स्वास्थ्य संगठनको महानिर्देशक टेड्रोस अधानोम गेब्रियसले कांगो लोकतान्त्रिक गणराज्य र युगाण्डामा इबोलाको प्रकोपको कारण यात्रा प्रतिबन्ध लगाउने तथा सीमा सील गर्ने देशहरूसित आफ्नो निर्णयलाई पुनः विचार गर्ने आग्रह गर्नुभएको छ।
3: विश्व स्वास्थ्य संगठन के महानिदेशक टेड्रोस अधानोम का मत है कि इस तरह के कदमों से प्रभावित क्षेत्रों में राहत और बचाव कार्यों में रुकावट आ सकती है। पूर्वी कांगो के बुनिया में उन्होंने स्पष्ट किया कि इस तरह के प्रतिबंध बीमारी के नियंत्रण को और अधिक चुनौतीपूर्ण बना सकते हैं। उन्होंने कहा कि ऐसे कदम पारदर्शिता और आपसी विश्वास को भी कमजोर करते हैं। कांगो में स्वास्थ्य अधिकारियों ने इबोला के 900 से अधिक संदिग्ध मामलों और 220 से अधिक संदिग्ध मौतों की जानकारी दी है। दूसरी ओर पड़ोसी देश युगांडा की राजधानी कंपाला में नए संक्रमण सहित कुल 900 मामलों की पुष्टि हुई है। अधिकारियों के अनुसार ये प्रकोप इबोला के बुंडी बुगियो स्ट्रेन से संबंधित है। इसके लिए फिलहाल कोई स्वीकृत टीका और विशेष उपचार उपलब्ध नहीं है। विश्व दर्पण के लिए समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: सिंगापुर ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलको फाइनलमा आज सात्विक साईराज रङ्क रेड्डी र चिराग शेट्टीको भारतीय जोडीले इन्डोनेसियाका मोहम्मद सोहिबुल फिक्री र फजर अल्फियानसित प्रतिस्पर्धा गर्नेछन्। मई 2024 थाइल्यान्ड ओपन पछि भारतीय जोडीले उपाधि जितेको छैन। भारतीय जोडीले सेमिफाइनलमा दक्षिण कोरियाका सियो सेयुङ जे

र किम वोन होलाई पराजित गरेको थियो। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन की बात कार्यक्रममा राष्ट्रको अमूल्य सम्पदाको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नवनियुक्त रक्षा प्रमुख सीडीएस लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणिले सशस्त्र बलहरू राष्ट्रको सार्वभौम सत्ता र अखण्डताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। एडमिरल कृष्ण स्वामीनाथनले आज 2700 नौसेना प्रमुखको रूपमा कार्यभार ग्रहण गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:15 मिनटमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले देशको धरोहर स्थलहरूको संरक्षणका लागि हर सम्भव प्रयास गरिरहेको छ। आकाशवाणीको मन की बात कार्यक्रममा प्रधानमन्त्रीले मानिसहरूलाई गर्मीको मौसममा सुरक्षित रहन आग्रह गर्नुभयो। उहाँले परम्परागत भारतीय सफ्ट ड्रिङ्कको प्रशंसा गर्नुभयो र स्वदेशी आँपका प्रजातिहरूलाई विश्व बजारमा पुर्याएकोमा किसानहरूको सराहना गर्नुभएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले पत्रकारहरूले निष्पक्ष र सत्यनिष्ठ रहनुपर्ने र समाजको वास्तविक स्वरूपलाई उजागर गर्नुपर्ने बताउनु भएको छ। दार्जीलिङ पहाड़ क्षेत्रमा सञ्चालन भइरहेको अमरूद 2.0 परियोजनामा अनियमितता भएको आशंकापछि सम्बन्धित सबै एजेन्सीहरूको जाँच गरिनेछ। दार्जीलिङका अतिरिक्त जिल्ला मेजिस्ट्रेटले भोलि दार्जीलिङ र कालेबुङ जिल्लाहरूमा पर्यटनसित सम्बन्धित मुद्दाहरू छलफल गर्न अधिकारीहरूको उच्च स्तरीय बैठक डाक्नु भएको छ। र दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि हमला गरेको आरोपमा 6 जनालाई पक्राउ गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकार देशको अमूल्य धरोहरको संरक्षणका लागि प्रयासरत छ। आकाशवाणीको मन की बात कार्यक्रममा उहाँले ज्ञान भारतन अभियान अन्तर्गत छत्तीसगढ़को मल्हारमा 6-7 शताब्दीका पाण्डु वंशका महर्षि बल्लार्जुनसित सम्बन्धित 3 दुर्लभ तामाका पट्टिकाहरू भेट्टाइएको खुलासा गर्नुभयो। प्रधानमन्त्रीले निदरल्याण्ड सरकारले हालै भारतलाई चोलाकालीन ताम्र पट्टिकाहरू फिर्ता गरेको बताउनुभयो। यसले गर्दा विश्वभरिका तमिल समुदायमा विशेष उत्साह देखिएको छ। श्री मोदीले भन्नुभयो, यी पट्टिकाहरूले चोल साम्राज्यको समुद्री शक्ति र दक्षिण पूर्व एसियाली देशहरूका साथ यसको सम्बन्धलाई दर्शाउँदछ।
1: इन ताम्र पट्टिकाओं को लेकर लोगों में काफी जिज्ञासा भी है। इनमें 21 बड़ी और 3 छोटी ताम्र पट्टिकाएं हैं। ये मुख्य रूप से राजा राजेंद्र चोला प्रथम द्वारा अपने पिता राजा राजराजा चोला के एक वचन को पूरा करने से जुड़ी। चोला साम्राज्य के समृद्ध इतिहास और संस्कृति पर हम सभी को बहुत गर्व है। हमारी सरकार भारत की ऐसी अमूल्य धरोहरों के संरक्षण के लिए लगातार प्रयास कर रही है।
0: श्री मोदीले देशवासीहरूलाई हालैको भीषण गर्मीको समयमा अत्यधिक सावधानी अपनाउन र सरकारी दिशानिर्देशहरूको पालन गर्न अपील गर्नुभएको छ। प्रधानमन्त्रीले काशीको लंग्रा, महाराष्ट्रको अल्फाजो, गुजरातको केसर र पश्चिम बंगालको हिमसागर आँपको चर्चा गर्दै भन्नुभयो, हरेक क्षेत्रको आँपको स्वाद अनौठो हुन्छ र यसको सुगन्ध विशेष हुन्छ। श्री मोदीले भन्नुभयो, भारतीय आँपले विश्व बजारमा पहुँच बनाएको छ। हाम्रो आँप कृषि अर्थव्यवस्थाको लागि धेरै महत्वपूर्ण छ।
1: महाराष्ट्र और कोंकण का हापुस, अल्फांसो, गुजरात का केसर, ये तो आमरस की जान है। उत्तर प्रदेश का दशहरी और मेरी काशी का लंगड़ा, बिहार का जरदालू, चौसा, मालदा, हर नाम के साथ लोगों की यादें जुड़ी हुई है। दक्षिण भारत जाइए तो बंगन पल्ली, तोतापुरी, नीलम, मलगोवा, बंगाल का हिमसागर, उड़ीसा और आंध्र प्रदेश का सुवर्ण रेखा, यानी जगह बदलती है, आम का रूप रंग और उसका स्वाद भी बदल जाता है।
0: प्रधानमन्त्रीले राँचीमा आयोजित राष्ट्रिय वरिष्ठ एथलेटिक्स महासंघ प्रतियोगितामा गुरदीर वीर सिंह, विशाल टीके तेजस्विन, शंकर देवमिना र कुलदीप कुमारलाई 4 राष्ट्रिय रेकर्ड तोडेकोमा बधाई दिनुभयो। श्री मोदीले 100 मिटर दौड़को रेकर्ड तोड्ने गुरिन्दर वीर सिंह र अनिमेष कुजुरसित कुराकानी पनि गर्नुभयो। श्री मोदीले भन्नुभयो, खगोल विज्ञानले देशको हरेक पुस्तामा जिज्ञासा जगाएको छ। उहाँले थप भन्नुभयो, खगोल विज्ञान देशमा बढ्दो रूपमा लोकप्रिय हुँदै गइरहेको छ। श्री मोदीले युवाहरूलाई आफ्नो छुट्टीको समयमा खगोल विज्ञान क्लबहरूमा सामेल हुन र तारामण्डल हेर्न आग्रह गर्नुभएको छ। विश्व संवाद केन्द्र उत्तर बंगालको पहलमा आज सिलगढीको दीनबन्धु मञ्चमा देवर्षी नारद जयन्ती मनाइयो। कार्यक्रमको मुख्य उद्देश्य पत्रकारिताको मूल्य समाजमा मीडियाको भूमिका र सूचना प्रसारणको जिम्मेवारीलाई उजागर गर्नु रहेको थियो। कार्यक्रममा पश्चिम बंगालका राज्यपाल आरएन रवि मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। आफ्नो सम्बोधनमा उहाँले लोकतन्त्रमा पत्रकारिताको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै पत्रकारहरूले निष्पक्ष र सत्यनिष्ठ रहनुपर्ने र समाजको वास्तविक स्वरूपलाई उजागर गर्नुपर्ने बताउनुभयो। उहाँले जिम्मेवार पत्रकारिताको आवश्यकतामा विशेष जोड़ दिनुभयो। यस कार्यक्रममा उत्तर बंगालका विभिन्न जिल्लाका पत्रकारहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ पत्रकारहरूको सम्मान गर्नु थियो। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका र समाजका महत्वपूर्ण मुद्दाहरूलाई उजागर गर्ने पत्रकारहरूलाई देवर्षी नारद सार्थक जीवन सम्मान 2026 सम्मानित गरिएको छ। यसै क्रममा देवर्षी नारद सम्मानले सिक्किमका वरिष्ठ पत्रकार विजय बान्तवालाई नेपाली भाषामा उत्कृष्ट पत्रकारिता गरे बापत अनि कुचबिहारका बंगला भाषाका पत्रकार सुमन कल्याण भद्र, रायगंजका राधा माधव शाहलाई अंग्रेजी पत्रकारिता अनि सिलगढीका राजीव कुमार झालाई हिन्दी पत्रकारिताको क्षेत्रमा उत्कृष्ट काम गरे बापत सम्मानित गरियो। राज्यपालको बाहुलीबाट सम्मान पत्र, सल, ट्रफी तथा नगद राशिद्वारा यी पत्रकारहरूलाई सम्मानित गरियो। डुवर्सका सामाजिक सञ्जाल ब्लगर र इन्फ्लुएन्सर टुम्पा सूत्रधारलाई पनि सम्मानित गरिएको छ। साँचो सत्य तथ्यका साथ देशहितमा वर्षौंदेखि पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा यो सम्मान विश्व संवाद केन्द्रले प्रदान गरेको हो। पश्चिम बंगालका राज्यपाल आरएन रविले भन्नुभएको छ, भारत बंगलादेशको खुल्ला सीमा राष्ट्रिय सुरक्षाको लागि खतरा हो। उहाँले पूर्वोत्तरलाई देशको शेष भागसित जोड्ने चिकन नेक करिडोरलाई बलियो बनाउन बारे जोड दिनुभएको छ। अधिक जानकारी हाम्रा संवाददाताबाट सुन्नुहोस्।
2: राज्यपाल आरएन रविले पर्याप्त बार नलगाएको कारण भारत बंगलादेश सीमाको एक संवेदनशील भाग असुरक्षित रहेको बताउनु भएको छ। श्री रविले भन्नुभयो, यस क्षेत्रमा जनसांख्यिकी परिवर्तनका कारण चिकन नेक करिडोर पनि असुरक्षित भएको छ। राज्यपालले भन्नुभयो, पश्चिम बंगालमा भारत बंगलादेश सीमाको लागि 300 किलोमिटरमा बार लगाउन सकिएन, किनभने विगतको तृणमूल कंग्रेस सरकारले उच्च न्यायालयको आदेश रहे तापनि केन्द्र सरकारलाई जमिन हस्तान्तरण गरेको थिएन। राज्यपालले भन्नुभयो, अन्तर्राष्ट्रिय सीमाहरूको सुरक्षा केन्द्र सरकारको जिम्मेदारी हो,

0: र यसको लागि धन अघिबाटै जारी गरिएको छ। श्री रविले भन्नुभयो, चिकन नेक करिडोर नजिक रहेका बिहारका जिल्लाहरूमा जनसांख्यिकीय परिवर्तनले सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ। उहाँले भन्नुभयो, करिडोरमा कुनै पनि अवरोधले पूर्वोत्तर र देशका बाँकी भाग बीचको सम्पर्कमा बाधा पुर्याउन सक्नेछ। राज्यपालले भन्नुभयो, केन्द्र सरकारले कुनै पनि अप्रिय घटना रोक्नका लागि क्षेत्रमा पर्याप्त सुरक्षा बल तैनात गरेको छ। दिपेन्द्र प्रधान, आकाशवाणी खरसाङ।
1: आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। अब रहल समाचारहरू। दार्जीलिङका अतिरिक्त जिल्ला मेजिस्ट्रेटले भोलि दार्जीलिङ र कालेबुङ जिल्लामा पर्यटनसित सम्बन्धित मुद्दाहरू छलफल गर्न अधिकारीहरूको उच्चस्तरीय बैठक डाक्नु भएको छ। जिमखाना क्लबमाथि रहेको दार्जीलिङ पर्यटन विभागको एक सम्मेलन हलमा आयोजना हुने तय भएको बैठकको अध्यक्षता पश्चिम बंगाल सरकारको पर्यटन विभागका अतिरिक्त मुख्य सचिवले गर्नुहुनेछ। दार्जीलिङ पहाड़ क्षेत्रमा सञ्चालन भइरहेको अमृत 2.0 परियोजनामा अनियमितता भएको आशंकापछि सम्बन्धित सबै एजेन्सीहरूको जाँच गरिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
5: सूत्रहरू अनुसार अमृत 2.0 योजना अन्तर्गत दार्जीलिङ जिल्लाका लागि लगभग 1,503,67,00,000 रुपियाँ स्वीकृत गरिएको थियो। यस योजना अन्तर्गत खरसाङ नगरपालिकालाई 210,80,00,000 रुपियाँ, मिरिक नगरपालिकालाई अतिरिक्त बजेटका साथ 209,00,000 रुपियाँ, दार्जीलिङ नगरपालिकालाई 298,60,00,000 रुपियाँ तथा कालेबुङ नगरपालिकालाई 197,97,00,000 रुपियाँ आवंटन गरिएको थियो। यी रकमहरू मुख्य रूपमा पिउने पानी आपूर्ति, पर्यावरण संरक्षण तथा शहरी विकास सम्बन्धित परियोजनाहरूका लागि प्रदान गरिएको बताइएको छ। यसअघि पनि अमृत 1.0 अन्तर्गत विभिन्न योजनाहरूका लागि रकम छुट्याइएको थियो। यसैबीच पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले जीटीए क्षेत्रमा सञ्चालन भएका अमृत परियोजनाहरूको कार्यान्वयन बारे जाँच गर्न विशेष जाँच दल एसआईटी गठन गर्ने निर्देश दिनुभएको छ। उक्त विशेष जाँच दललाई 7 दिनभित्र आफ्नो रिपोर्ट पेश गर्न निर्देश दिएको छ। जाँच पूरा नभएसम्म अमृत सम्बन्धित कामहरूमा संलग्न सबै एजेन्सीलाई ब्ल्याकलिस्ट गरिने बताएको छ। यस घटनाले पहाड़ क्षेत्रमा विगतको सरकार हुँदा विकास परियोजनाको पारदर्शिता तथा कार्यान्वयन प्रक्रियामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: पश्चिम बंगाल सरकारले स्वास्थ्य सेवालाई सुलभ र किफायती बनाउने उद्देश्यका साथ राज्यका सबै निजी अस्पताल र नर्सिङ होमहरूमा कम्तीमा 15% बेड खाँचोमा परेका बिरामीहरूको निम्ति आरक्षित गर्ने निर्णय गरेको छ। हिजो सल्ट लेक स्थित विधाननगर सब डिभिजनल अस्पतालमा किशोरीहरूका लागि निशुल्क ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप कार्यक्रमको शुभारम्भ कार्यक्रममा मुख्यमन्त्रीले यस्तो घोषणा गर्नुभयो। मुख्यमन्त्रीले निजी अस्पताल र नर्सिङ होमहरू आरक्षित गरिने यी बेडहरू गरीब बिरामीहरूको निशुल्क उपचारको लागि प्रयोग गरिने र सरकारी अस्पतालहरूमा बेड उपलब्ध नभएको स्थितिमा प्रयोग गरिने बताउनु भएको छ। पश्चिम बंगालमा दक्षिण 24 परगना जिल्लाको सोनारपुरमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीमाथि हमला गरेको आरोपमा 6 जनालाई पक्राउ गरिएको छ। यसमा तृणमूलका पूर्व विधायक लवली मैत्रका नजिकैका सहयोगी पनि सामेल छन्। हिजो अभिषेक ब्यानर्जी सोनारपुरमा तृणमूल कंग्रेसको एक दिवंगत कार्यकर्ताको घरमा गएका थिए, जहाँ उनले जनताको आक्रोशको सामना गर्न पर्यो। उनीमाथि अण्डा र इँटाले प्रहार गरिएको खबर छ र प्रदर्शनकारीहरूले उनको वाहन घेरेका थिए। यसैबीच हुगली जिल्लाको चान्देल तलामा तृणमूल कंग्रेसका सांसद कल्याण ब्यानर्जीले पनि हमलाको विरूद्धमा ज्ञापन पत्र बुझाउने क्रममा विरोध प्रदर्शनको सामना गर्नु पर्यो। पार्टीले घटनाको क्रममा उनको टाउकोमा चोट लागेको दावी गरेको छ। सरकारले 1 जुनदेखि 31 अक्टोबरसम्म कपास आयातमा सीमा शुल्कबाट अस्थायी छुट दिने निर्णय गरेको छ। वस्त्र मन्त्रालय अनुसार यो निर्णय कपास किसान र सम्पूर्ण कपास मूल्य श्रृङ्खलाको हितमा गरिएको हो। आज विश्व तम्बाकु निषेध दिवस मनाइँदैछ। यो दिन विश्व स्वास्थ्य संगठनले सुर्तिजन्य पदार्थको प्रयोगलाई पूर्ण रूपमा समाप्त गर्ने उद्देश्यले सुरु गरेको महत्वपूर्ण विश्वव्यापी पहलको एक हिस्सा हो। यस वर्षको विषय अपिलको अनावरण निकोटिन र सुर्तिजन्य पदार्थको लतको सामना गर्नु रहेको छ। खरसाङकी नारी स्रष्टा एवं शिक्षिका मीना लामा राईद्वारा लिखित पहिलो कृति मौनभित्रको कोलाहल कविता संग्रह आज खरसाङमा लोकार्पण गरियो। खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार विन्ध्या सुब्बाले गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार डाक्टर जीवन नामदुङ उपस्थित रहेका थिए। गोर्खा जनमुक्ति मोर्चा सोनादा पछेङ समष्टिको पार्टी कार्यालय आज उद्घाटन गरिएको छ। यो पार्टी कार्यालय सोनादाको ग्यारेज लाइनमा उद्घाटन गरियो। यस पार्टी कार्यालयको उद्घाटन गोजमोमो सोनादा पेचेङ समष्टिको कन्भेनर शङ्कर तामाङ, केन्द्रीय सदस्य कुमार तामाङ लगायत गोजमोमो सोनादा पछेङ समष्टिको पदाधिकारीगण, युवा मोर्चा, नारी मोर्चा लगायत मातृ संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले जोरबङ्गलो सुके पोखरी पञ्चायत समितिका सभापति अनि सदस्यहरू साथै खण्ड अन्तर्गत सम्पूर्ण ग्राम पञ्चायतका प्रधान लगायत अन्य सदस्यहरूसित आज भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जालमा एक पोस्टमा श्री थापाले राजनीतिक परिवर्तन आउँदा उथुलपुथुल हुनु स्वाभाविक भए तापनि साथमा रहेका पार्टीका समर्थकहरूलाई नआत्तिनु भनेर अवगत गराउनुभयो। भारतीय जनता युवा मोर्चाको पेदोङ मण्डल युवा मोर्चालाई अझ सशक्त र संगठित बनाउने उद्देश्यले विस्तार गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले देशको धरोहर स्थलहरूको संरक्षणका लागि हर सम्भव प्रयास गरिरहेको छ। आकाशवाणीको मन की बात कार्यक्रममा प्रधानमन्त्रीले मानिसहरूलाई गर्मीको मौसममा सुरक्षित रहन आग्रह गर्नुभयो। पश्चिम बंगालका राज्यपाल RN रविले पत्रकारहरूले निष्पक्ष र सत्यनिष्ठ रहनुपर्ने र समाजको वास्तविक स्वरूपलाई उजागर गर्नुपर्ने बताउनु भएको छ। दार्जीलिङ पहाड क्षेत्रमा सञ्चालन भइरहेको अमरुत 2.0 परियोजनामा अनियमितता भएको आशंकापछि सम्बन्धित सबै एजेन्सीहरूको जाँच गरिनेछ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
6: आकाशवाणी सिलगढी अनुष्ठान सुनसन मिडियम वेभ 711 किलोहर्ज प्रचार तरंगे एवं न्यूज अन AIR एपर माध्यमे। শুরু হচ্ছে ডুয়ার্স দর্পণ।

0: 发传过。समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले सरकारले देशका अमूल्य सम्पदाहरूको संरक्षणका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो। रक्षा मन्त्री र अस्ट्रेलियाका उप प्रधानमन्त्रीले भोलि नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्री संवादको सह अध्यक्षता गर्नुहुनेछ। जल शक्ति मन्त्रालयले भोलि नयाँ दिल्लीमा जल अनुसन्धान तथा विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको गर्नेछ आयोजना। अनि उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा गए रातीदेखि निरन्तर वर्षा भइरहेका कारण केदारनाथ यात्रा हालका लागि गरिएको छ स्थगित। प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीहरूलाई हालको अत्यधिक गर्मीको मौसममा विशेष सावधानी अपनाउन र सरकारले जारी गरेका निर्देशिकाहरूको पालना गर्न आग्रह गर्नुभएको छ। आकाशवाणीको मन की बात कार्यक्रममा उहाँले पर्याप्त मात्रामा पानी पिउन तथा घामबाट बच्ने उपाय अप्नाएर मात्र घर बाहिर निस्कन सुझाव दिनुभयो। प्रधानमन्त्रीले गर्मीबाट राहत पाउन लस्सी सत्तु शरबत जस्ता परम्परागत पेय पदार्थहरूको सेवन उपयोगी हुने बताउनुभयो। उहाँले यी पेय पदार्थहरूले एक भारत श्रेष्ठ भारतको भावनालाई झल्काउने र यिनमा पुस्तौंदेखिको अनुभव तथा ज्ञान समेटिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले काशीको लंगडा, महाराष्ट्रको अल्फान्सो, गुजरातको केसर तथा पश्चिम बंगालको हिमसागर आँपको चर्चा गर्दै प्रत्येक क्षेत्रका आँपको स्वाद अनुपम र यसको सुगन्ध विशेष हुने बताउनुभयो। श्री मोदीले आँपले विश्वव्यापी बजारमा आफ्नो पहिचान स्थापित गरिसकेको उल्लेख गर्दै आँप हाम्रो कृषि अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण फल रहेको बताउनुभयो।
1: साथियों, आम की ये यात्रा अब गांव से ग्लोबल मार्केट तक भी पहुंच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं बहुत विशेष है ऐसे।